अहिले सुन्नुभयो हिरा वाइवाको आवाजमा लोक भाका. अब सुनाइरहेछौँ एकदमै मन छुने भावनाले भरिएको गीत. गायक कुमार सुब्बाको स्वरमा गीतको बोल छ, तिमीलाई जानी जानी फेरि भेटेको होइन, गोलो रहेछ संसार मरि मेटेको होइन.

0: यतिन्जेल सुन्नुभयो लोक अनि आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल, आसाम, केरलम, तमिलनाडु अनि पुडुचेरीमा विधानसभा चुनावको मतगणना भोलि हुनेछ, जसको लागि सबै तयारीहरू पूरा गरिसकेको छ। स्नातक चिकित्सा शिक्षामा प्रवेशका लागि राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट युजी हाल चलिरहेको छ। आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। आज पूर्वोत्तर भारत, केरलम, माहे, पश्चिम बंगालका हिमालय तथा तराई क्षेत्रहरू, सिक्किम, तमिलनाडु अनि पुडुचेरीका केही स्थानहरूमा मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। अनि आइपिएल क्रिकेटमा आज हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदराबादको भिडन्त कलकत्ता नाइट राइडर्ससित हुनेछ। पश्चिम बंगाल विधानसभा चुनावका मतगणनाहरूको भोलि कडा सुरक्षा बीच 77 मतगणना केन्द्रहरूमा मतगणना हुनेछ। राज्यमा विधानसभाका 294 सीट छन् अनि यसमा 293 सीटको मतगणना भोलि हुनेछ। रहल एक सीट अर्थात् फल्तामा 21 मईको दिन पुनर्मतदान हुनेछ। चुनाव अधिकारीहरूले बताए अनुसार मतगणना केन्द्रहरूमा सबै तयारी पूरा भइसकेको छ अनि पारदर्शिता सुनिश्चित गर्नका लागि बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। पहिला डाकद्वारा प्राप्त मतपत्रहरूको गणना गरिनेछ, त्यसपछि इलेक्ट्रोनिक्स भोटिङ मसिनहरूका मतहरूको गणना हुनेछ। उम्मेद्वार, एजेन्ट अनि पर्यवेक्षकहरू पूरा मतगणनाको अवधि उपस्थित रहनेछन्।
2: 294 सीटों में से पश्चिम बंगाल की 293 विधानसभा सीटों के लिए वोटों की गिनती कल होगी। मतगणना केंद्र पर सुरक्षा के 3 स्तरीय इंतजाम किए गए हैं, जिसमें जिला पुलिस, राज्य पुलिस और केंद्रीय बलों को तैनात किया गया है। मतगणना स्थलों पर केंद्रीय बलों की कुल 200 कंपनियां तैनात की गई हैं। ये पूरी प्रक्रिया रिटर्निंग अधिकारियों और सहायक रिटर्निंग अधिकारियों के नियंत्रण में होगी। ये पहली बार है जब मतगणना प्रक्रिया के लिए वरिष्ठ IPS अधिकारियों को पुलिस पर्यवेक्षक नियुक्त किया गया है। मतगणना प्रक्रिया का प्रबंधन एक टीम करेगी। इसमें सुपरवाइजर, मतगणना सहायक और माइक्रो पर्यवेक्षक शामिल होंगे। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ समाचार कक्ष से कुमार राधारमण।
1: असममा विधानसभा चुनावको मतगणनाको लागि सबै प्रबन्ध गरिएको छ। राज्यका सबै 126 सीटहरूका लागि 35 जिल्लाका 40 केन्द्रहरूमा कडा सुरक्षा बीच मतगणना हुनेछ। मतगणनामा 722 उम्मेद्वारहरूका राजनैतिक भविष्यको निर्णय हुनेछ। यसमा 59 महिला उम्मेद्वारहरू सामेल छन्। राज्यमा गत 9 अप्रेलमा भएको चुनावमा लगभग 86% मतदान भएको थियो। केलाम अनि तमिलनाडुमा पनि विधानसभा चुनावको लागि मतगणनाको सबै तयारीहरू पूरा गरिसकेको बताइएको छ। पुडुचेरी विधानसभा चुनावको मतगणनाको लागि व्यापक सुरक्षा र निगरानी व्यवस्था गरिएको छ। पुडुचेरीको मुख्य चुनाव अधिकारी पी जवाहरले आकाशवाणीलाई बताउनु भए अनुसार पुडुचेरीको सबै 30 विधानसभा सीटहरूमा मतगणना भोलि पुडुचेरीका क्षेत्रका 3 केन्द्र, कराईकल, यानम अनि माहेका एक एक केन्द्रमा हुनेछ। मतगणना केन्द्रको 100 मिटरको दायरामा केवल पैदल यात्री मात्र आवत जावत गर्न सक्छन्। वाहनहरूको आवत जावतमा प्रतिबन्ध रहनेछ। पूरा प्रक्रिया पर्यवेक्षकहरूको देखरेखमा हुनेछ।
3: पुदुचेरी विधानसभा निर्वाचन क्षेत्रों की मतगणना लासपेट इलाके में स्थित 3 केंद्रों पर होगी। ये मतगणना केंद्र पूरी तरह से सुरक्षित हैं। इन जिलों में निर्वाचन अधिकारियों की देखरेख में पुलिस विभाग और अर्धसैनिक बलों द्वारा 3 स्तरीय सुरक्षा व्यवस्था की गई है।
4: सुपरविजन ऑफ द डिस्ट्रिक्ट इलेक्शन ऑफिसर्स।
1: संसदीय कार्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता किरेन रिजिजूले आरोप लगाउनु भएको छ विपक्षी दलले सरकारी एजेन्सी, निर्वाचन आयोग, इलेक्ट्रोनिक्स भोटिङ मसिन अनि मीडियामाथि लगातार हमला गरिरहेको छ अनि अब न्यायपालिकालाई पनि निशाना बनाइँदैछ। सोसियल मिडिया पोस्टमा श्री रिजिजूले भन्नुभएको छ यी दलहरूले देशको लोकतन्त्रको जगमाथि आक्रमण गरिरहेका छन् भन्ने कुरा बुझ्दैनन्। श्री रिजिजूले काङ्ग्रेसको कार्यकालमा 1975 साथ देशमा आपतकाल लगाइएको थियो। उहाँले आरोप लगाउनुभयो कांग्रेस सरकारमा संवैधानिक पद अनि एजेन्सीहरूको शीर्ष पदमाथि सोझै सरकारको स्तरबाट नियुक्ति गरिन्थ्यो, जबकि अब यी नियुक्तिहरू एक समितिद्वारा गरिन्छ। श्री रिजिजूले भन्नुभयो देशको जनताले कांग्रेस पार्टीको सच्चाइ बुझिसकेका छन् अनि कहिले नभुल्ने पाठ पढाउनेछन्। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले आज नयाँ दिल्लीमा रक्षा मन्त्री राजनाथ सिंह अनि रेलमन्त्री अश्विनी वैष्णवसँग भेटवार्ता गर्नुभयो। सोसियल मिडिया पोस्टमा उहाँले रक्षा मन्त्रीसँग विकसित बिहारको लक्ष्यलाई साकार गर्ने बारेमा चर्चा भएको बताउनुभयो। श्री चौधरीले रेलमन्त्रीसँगको भेट रेलवे पूर्वाधार सुदृढीकरण, रेल सम्पर्क सुधार र बिहारको समग्र विकासलाई तीव्र पार्न केन्द्रित रहेको बताउनुभयो। स्नातक चिकित्सा शिक्षामा प्रवेशका लागि राष्ट्रिय पात्रता

0: प्रवेश परीक्षा नीट यूजी आज आयोजित गरिएको छ। परीक्षा प्रारम्भ 2 बजेदेखि शुरू भयो भने बेलुकी 5 बजे समाप्त हुनेछ। राष्ट्रिय परीक्षा एजेन्सीले वर्ष 2019 नीट यूजी परीक्षाको आयोजना गरिरहेको छ। एजेन्सीले उम्मेद्वारहरूका लागि विशिष्ट दिशानिर्देशन जारी गरेको छ। उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्र साथै मतदान पहिचान पत्र, आधार कार्ड तथा राशन कार्ड जस्ता एक मूल फोटो पहिचान पत्र साथमा ल्याउन अनिवार्य रहेको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नीट परीक्षामा सामेल विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उहाँले चिकित्साको क्षेत्र, करुणा सेवा अनि जीवनभरि सिक्ने प्रतिबद्धताको क्षेत्र रहेको बताउनु भएको छ। नागर विमानन मन्त्री के राममोहन नायडूले आज आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको साम्पेटा मण्डलमा मुलापेलाम गाउँको उदय एक्वा उद्योगको भ्रमण गर्नुभयो। यहाँ राष्ट्रिय मत्स्य पालन विकास बोर्डको परियोजनाहरू लागू गरिँदैछ। भ्रमण अवधि स्थानीय मानिसहरूको लागि माछा उत्पादन बढाउने, आयको स्रोत बढाउने तथा रोजगारको अवसर सृजना गर्ने विषयमा विचार विमर्श गर्नुभयो। श्री नायडूले भन्नुभयो, श्रीकाकुलम जिल्लालाई एक प्रमुख एक्वा केन्द्रको रूपमा विकसित गर्ने प्रयास गरिँदैछ। उहाँले श्रीकाकुलममा माछुवा अनि स्थानीय युवाहरूको लागि आय तथा रोजगारको महत्वपूर्ण अवसर सृजना गर्न सकिने पनि बताउनुभयो। यसको साथै केन्द्र अनि राज्य सरकारले मत्स्यपालन क्षेत्रमा विकासको लागि पूर्ण समर्थन दिने उहाँले भरोसा दिलाउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: समय पर बुआई, भरपूर उपज की गारंटी।
2: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
1: मैं फसल की नहीं NPS पेंशन की बात कर रहा हूँ।
2: NPS पेंशन?
1: हाँ, आज ही NPS में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
2: बुढ़ापा सुरक्षित?
1: हाँ भाई, NPS भारत सरकार के PFRDA द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए NPS जरूरी है।
0: आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। यस दिन प्रेसको स्वतन्त्रताको पहलहरूलाई प्रोत्साहित अनि विकसित गर्न तथा विश्व स्तरमा प्रेसको स्वतन्त्रताको स्थितिलाई अवलोकन गर्ने अवसर हो।
3: इस वर्ष प्रेस स्वतंत्रता दिवस का विषय है शांतिपूर्ण भविष्य का निर्माण। विश्व प्रेस स्वतंत्रता दिवस अभिव्यक्ति की स्वतंत्रता की पुष्टि करने और पत्रकारिता, आर्टिफिशियल इंटेलिजेंस सहित प्रौद्योगिकी तथा मानवाधिकार कार्यकर्ताओं को भविष्य के लिए सूचना व्यवस्था मजबूत करने के व्यवहारिक तरीकों के लिए एकजुट करने का एक महत्वपूर्ण अवसर प्रदान करता है। यह दिन प्रेस की स्वतंत्रता और स्वायत्तता के लिए महत्वपूर्ण है। यह सरकारों को प्रेस की स्वतंत्रता की प्रतिबद्धता का सम्मान करने की याद दिलाता है और मीडिया पेशेवरों के लिए प्रेस की स्वतंत्रता और पेशेवर नैतिकता के मुद्दों पर चिंतन करने का भी दिन है। समाचार कक्ष से कृष्णकांत।
0: विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले 1993 युनेस्को 1991 26 महासभामा सम्मेलनमा अप्नाइएको एक सिफारिसपछि गरिएको थियो। यो अवसर प्रेसको स्वतन्त्रताको मूलभूत सिद्धान्तलाई मान्यता दिन अनि विश्व स्तरमा प्रेसको स्वतन्त्रताको मूल्याङ्कन गर्न हो। यो दिन प्रेसको स्वतन्त्रता अनि स्वायत्तताका लागि महत्वपूर्ण छ। पश्चिम एसियामा जारी संघर्षबीच ओपेक प्लस देशहरूले जुनमा तेल उत्पादन बढाउनेमाथि सहमति व्यक्त गरेका छन्। प्राप्त समाचार अनुसार 7 ओपेक प्लस देशहरूले अघिल्लो महिना तेल उत्पादनमा प्रतिदिन लगभग 188,000 बैरल बढाउनमा सहमति भएका छन्। भू राजनैतिक संकट र संयुक्त अरब अमिरात समूहबाट अलग भएपछि यो लगातार तेस्रो महिना हुनेछ जब ओपेक प्लसले अधिक तेल उत्पादन गर्नेछ। अमिरात अलग भएपछि ओपेक प्लसमा इरान सहित केवल 21 सदस्य रहेका छन्। भारतीय जनता पार्टीका पंजाब प्रदेश अध्यक्ष सुनिल जाखड़को नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज पंजाबका राज्यपाल गुलाबचन्द कटारियालाई एउटा ज्ञापन पत्र सुम्पिएका छन्। ज्ञापनमा राज्यमा कदाचार, शासन व्यवस्थाको बिग्रदो स्थिति अनि प्रशासनिक व्यवस्थाको दुरुपयोगमाथि चिन्ता व्यक्त गरिएको छ। ज्ञापनमा पंजाबका मुख्यमन्त्रीले हालैमा आयोजित एक दिवसीय विशेष विधानसभा सत्रमा कथित रूपमा नशाको अवस्थामा भाग लिएको बताएको छ, जुन चिन्ता चिन्ताजनक विषय रहेको पनि बताइएको छ। प्रतिनिधिमण्डलले राज्यपालसित मुख्यमन्त्रीको आचरणमाथि विस्तृत रिपोर्ट लिने अनि उचित संवैधानिक उपाय गरिने अनुरोध पनि गरेको छ। प्रतिनिधिमण्डलले पुलिस अनि नियामक एजेन्सीहरूको राजनैतिक दुरुपयोगको जाँचको माग पनि गरेको छ। पञ्चायत विकास योजनाहरूको तयारीमा दुई दिनको राष्ट्रिय कार्यशाला भोलिदेखि नयाँ दिल्लीमा सुरु भइरहेको छ। कार्यशालामा यो सुनिश्चित गरिनेछ कि वर्ष 2026-27 लागि पञ्चायत विकास योजनाहरू 16 वित्त आयोगका शर्तहरू अनुरूप होस् अनि ग्रामीण समुदायहरूका लागि स्पष्ट देख्न सकिने योग्य परिणाम प्रदान गरियोस्। पञ्चायती राज मन्त्रालयले बताए अनुसार कार्यशालामा राज्यहरूका प्रतिनिधि अनि पञ्चायतसित सम्बन्धित प्रमुख पक्ष सामेल हुनेछन्। आयातित ऊर्जामा देशको अत्याधिक निर्भरताले पाकिस्तान विश्वको सबैभन्दा खराब प्रदर्शन गर्ने स्टक एक्सचेन्जहरूमा सामेल भएको छ। बढ्दो लागत र आयातमा अवरोधले देशको पहिलेबाटै कमजोर वित्तीय स्थितिमा अत्याधिक रूपमा दबाव बढेको छ। पश्चिम एसिया संकटको बीचमा वैश्विक तेलको मूल्य बढ्दै गए भने पाकिस्तानमा महँगाई दोहोरो अङ्कमा रहने आशंका गरिएको छ। आज पूर्वोत्तर भारत केरलम माहे पश्चिम बंगालका उपहिमालय तथा तराई क्षेत्रहरू सिक्किम तामिलनाडू अनि पुडुचेरीका केही स्थानहरूमा मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। जम्मू कश्मीर लद्दाख छत्तीसगढ अनि तटीय आन्ध्र प्रदेशमा गर्जन साथ वर्षा अनि बिजुली चम्किने आशंका रहेको छ। हरियाणा चण्डीगढ दिल्ली बिहार ओडिसा केरलम पञ्जाब अनि मध्य प्रदेशका केही भागहरूमा पनि आज यस्तै मौसम रहने सम्भावना छ। मौसम विभागले तटीय आन्ध्र प्रदेशका केही स्थानहरूमा लू चल्ने अनुमान पनि व्यक्त गरेको छ। तामिलनाडू पुडुचेरी अनि कराईकालमा भोलिसम्म गर्मी अनि आर्द्रताले भरिएको मौसम बनिरहने सम्भावना छ। उत्तराखण्डका धेरै क्षेत्रहरूमा बेला बेलामा भइरहेको वर्षाले तापक्रम घटेको छ। मौसम विभागले आगामी केही दिन मौसमको यस्तै अवस्था रहने पूर्वानुमान गरेको छ। सुन्नुहोस् हाम्रा संवाददाताको यो रिपोर्ट।
4: राज्य के विभिन्न हिस्सों में आज सुबह से ही हल्की से मध्यम बारिश हो रही है। पिछले तीन दिनों में विभिन्न स्थानों पर हुई बारिश के कारण प्रदेश के अनेक क्षेत्रों में तापमान सामान्य से नीचे दर्ज किया गया है। मौसम विभाग केंद्र देहरादून के अनुसार आज और कल भी राज्य के अधिकांश हिस्सों में बारिश जारी रहने की संभावना है। विभाग ने इस दौरान गर्जन के साथ बारिश और तेज आंधी तूफान की चेतावनी दी है। देहरादून टिहरी हरिद्वार पौड़ी नैनीताल चंपावत और ऊधम सिंह नगर जिलों में ओलावृष्टि और तेज बारिश को लेकर ऑरेंज अलर्ट जारी किया गया है, जबकि अन्य क्षेत्र के लिए येलो अलर्ट जारी किया गया है। साक्षी सिंह, आकाशवाणी समाचार, देहरादून।
0: आईपीएल क्रिकेटमा आज हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदराबादको सामना कलकत्ता नाइट राइडर्ससित हुनेछ। खेल 3:30 बजे सुरु हुनेछ। एक अन्य म्याचमा अहमदाबादमा गुजरात टाइटन्सको सामना पञ्जाब किङ्ससित साँझ 7:30 बजे हुनेछ। प्रतियोगितामा हिज चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई 8 विकेटले पराजित गरेको थियो। पूर्वोत्तर ब्राजिलमा भारी वर्षाका कारण 6 जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन्। दुई दिनको मुसलधारे वर्षामा पुनार्मुकोमा बाढी र पहिरोले 4 जनाको मृत्यु भएको छ। छिमेकी राज्य पराइवामा 2 जनाको मृत्यु भएको छ र लगभग 1500 परिवार विस्थापित भएका छन्। अधिकारीहरूले आपतकालीन सतर्कताहरू जारी राखेका छन् भने वर्षा कम भए पनि सतर्कता अप्नाउन सल्लाह दिएका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। पश्चिम बंगाल आसाम केरलम तामिलनाडु अनि पुडुचेरीमा विधानसभा चुनावको मतगणना भोलि हुनेछ, जसको लागि सबै तयारीहरू पूरा गरिसकेको छ। स्नातक चिकित्सा शिक्षामा प्रवेशका लागि राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट यूजी हाल चलिरहेको छ। आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। आज पूर्वोत्तर भारत केरलम माहे पश्चिम बंगालका उपहिमालय तथा तराई क्षेत्रहरू सिक्किम तामिलनाडू अनि पुडुचेरीका केही स्थानहरूमा मुसलधारे वर्षा हुने अनुमान रहेको छ अनि आईपीएल क्रिकेटमा आज हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदराबादको भिडन्त कलकत्ता नाइट राइडर्ससित हुनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 बजेमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो हिरा वाइबाको आवाजमा लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बज्यो। यो समय हो फिल्म सङ्गीतको। प्रथम गीत स्वीकार्नुहोस् फिल्म आशाबाट, लता मङ्गेशकरको आवाजमा, शब्द छ आनन्द बक्सीको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

अब सुन्नुहोस् यो अर्को गीत उम्रौ जानबाट आशा भोसलेको आवाजमा शब्द छ शाहिरको संगीत खयामको

दिन गीत स्वीकार्नुस् फिल्म निकाबाट शर्मा आगाको आवाजमा संगीत रवि को शब्द हसन कमल को

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। पश्चिम बंगाल, केरलम, तमिलनाडु, असम र केन्द्र शासित प्रदेश पुडुचेरीमा भएका विधानसभा चुनावको मतगणना भोलि हुनेछ। असमका 126, केरलमका 140 र पुडुचेरीका 30 सीटका लागि मतदान 9 अप्रेलमा भएको थियो। तमिलनाडुका 234 सीटहरूका लागि 23 अप्रेलमा र पश्चिम बंगालका 293 सीटहरूका लागि दुई चरणमा 23 र 29 अप्रेलमा मतदान भएको थियो। असममा विधानसभा चुनावको मतगणनाको लागि सबै प्रबन्ध गरिएको छ। राज्यका सबै 126

20 सीटहरूका लागि 35 जिल्लाका 40 केन्द्रहरूमा कडा सुरक्षा बीच मतगणना हुनेछ। यसमा 59 महिला उम्मेद्वार सामेल छन्। राज्यमा 9 अप्रेलमा भएको चुनावमा लगभग 86% मतदान भएको थियो। राज्यका प्रमुख उम्मेद्वारहरूमा मुख्यमन्त्री हेमन्त विश्व शर्मा, कंग्रेसका प्रदेश अध्यक्ष गौरव गगोई, विधानसभा अध्यक्ष विश्वजीत दाइमारी, विपक्षका नेता देवव्रत सैकिया, एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमल, राइजोर दलका प्रमुख अनि सांसद अखिल गगोई तथा असम जातीय परिषद प्रमुख लुरिन ज्योति गगोई सामेल रहेका छन्। गुवाहाटी नगर निगमले आज स्वच्छता अभियान 2.0 को शुभारम्भ गरेको छ। यस अभियानको उद्घाटन महापौर मृगेन सर्नियाले गर्नुभयो। यो अभियान अन्तर्गत शहरमा स्वच्छतालाई बढावा दिन अनि नागरिकहरूलाई जागरूक गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ। यस अवधि मानिसहरूलाई साफसफाईप्रति अधिक सजग अनि जिम्मेवारको सन्देश दिएको थियो। कार्यक्रमको अवसरमा स्वच्छताप्रति जागरूकता फैलाउनको लागि एक विशेष वाहनलाई हरियो झण्डा देखाएर प्रस्थान गराइयो, जसले शहरका विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै मानिसहरूलाई जागरूक गराउनेछ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले हिजो राजधानीको चिन्तन भवनमा आयोजित प्रौद्योगिकी एवं न्यायिक शिक्षामा आधारित दुई दिवसीय राष्ट्रिय सम्मेलनको समापन सत्रमा भाग लिनुभयो। सिक्किम उच्च न्यायालय र सिक्किम न्यायिक अकादमीद्वारा आयोजित यस सम्मेलनमा राज्यपाल मुख्य अतिथि हुनुहुन्थ्यो। यस दुई दिवसीय समारोहमा सिक्किमलाई आधिकारिक रूपमा देशको पहिलो पेपरलेस ज्युडिसियरी घोषित गरिएको जनाइएको छ। राज्यपालले यस उपलब्धिलाई राज्यको निम्ति गौरवको क्षण बताउनुभयो र यस पहलले अब न्यायको प्रक्रियाले गति पाउनका साथै ई फाइलिङ र डिजिटल रेकर्ड्सको माध्यमद्वारा जनसाधारणलाई न्याय थप पारदर्शी र सुलभ बन्ने बताउनुभयो। उहाँले थप भन्नुभयो, सिक्किमद्वारा देशको पहिलो पूर्णतः कागजरहित न्यायपालिका बन्ने दिशामा अगाडि बढ्नु डिजिटल इण्डियाको सपनालाई साकार पार्ने एक ऐतिहासिक कदम हो। यो पहलले न्यायपालिकालाई आधुनिकीकरणको दिशामा अझ सशक्त बनाउनेछ। मणिपुरमा इम्फाल उखरुल सड़कमा हिजो केही अज्ञात हतियारमन्द उपद्रवीहरूले बटुवाहरूमाथि गोली चलाए, जसको कारण त्यस क्षेत्रमा भएको माहौल उत्पन्न भयो र सामान्य यातायात अवरूद्ध भएको थियो। यो घटना उखरुल जिल्लाको लिटिन पुलिस स्टेशन अन्तर्गत न्यू हेभेन र टीएम कसोम क्षेत्रमा भएको थियो। रिपोर्ट अनुसार थौबल नदी छेउछाउका पहाड़ी क्षेत्रका बन्दुकधारीहरूले झण्डै आधा घण्टासम्म वाहनहरूमाथि गोली चलाएका थिए। अचानक भएको यस हमलाका कारण मालवाहक र निजी वाहनको आवागमन ठप्प भएको थियो। पुलिस र केन्द्रीय सशस्त्र बल सहित सुरक्षा बलहरू त्यस क्षेत्रमा परिचालन गरिएको थियो र स्थिति नियन्त्रणमा आएपछि कडा सुरक्षाका बीच यातायात सुचारू गरिएको थियो। यस घटनामा कसैको हताहतीको खबर छैन। आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। यो प्रेसको स्वतन्त्रतालाई पहलहरूलाई प्रोत्साहित गर्ने र विकसित गर्न तथा विश्व स्तरमा प्रेसको स्वतन्त्रताको स्थितिलाई आकलन गर्ने अवसर हो। यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको विषय शान्तिपूर्ण भविष्यको निर्माण रहेको छ। विश्व प्रेस स्वतन्त्रता दिवस अभिव्यक्तिको स्वतन्त्रतालाई पुष्टि गर्ने र पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स लगायत प्रौद्योगिकी तथा मानवाधिकार कार्यकर्ताहरू भविष्यको लागि सूचना प्रणालीलाई सुदृढ पार्न व्यवहारिक तरिकाहरूमा एकजुट गर्ने एक महत्वपूर्ण अवसर प्रदान गर्दछ। विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा राष्ट्रसंघ महासभाले सन् 1993 युनेस्केको 1991 26 महासभा सम्मेलनमा पारित सिफारिसपछि गरेको थियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता अहिलेलाई समय भएको छ कार्यक्रम विश्वमा हामीको र तपाईहरुको साथमा उपस्थित भइसकेकी छु म कार्यक्रम सञ्चालिका सुप्रिना श्रोता आजको विश्वमा हामी कार्यक्रममा सुनौ भारतीय गायन क्षेत्रकी एक अत्यन्तै प्रतिभाशाली र सुमधुर स्वरकी धनी रेखा भारद्वाजको बारेमा केही जानकारीहरु रेखा भारद्वाज भारतीय गायन क्षेत्रकी एक अत्यन्तै सुमधुर र प्रभावशाली गायिका हुन् उनको जन्म 24 जनवरी 1964मा दिल्लीमा भएको थियो उनले आफ्नो विशिष्ट आवाज र फरक गायन शैलीका कारण बलिउडमा एक अलग्गै पहिचान बनाएकी छन् यहाँ रेखा भारद्वाजको जीवनी र योगदानहरूमा आधारित आज हामी केही कुरा गर्नेछौँ रेखा भारद्वाज सुमधुर स्वरकी धनी रेखा भारद्वाज बलिउडकी एक प्रसिद्ध पार्श्व गायिका हुन् शास्त्रीय संगीतमा गहिरो ज्ञान भएकी उनी आफ्नो गहिरो आवाजका लागि चिनिन्छन् उनले विशेष गरी सुफी गजल र लोक संगीतलाई आधुनिक संगीतसँग मिसाएर गाउनमा महारत हासिल गरेकी छन्

रेखाको बाल्यकाल दिल्लीमा बितेको थियो। उनले संगीतको प्रारम्भिक शिक्षा सानै उमेरबाट सुरु गरेकी थिइन्। उनले गन्धर्व महाविद्यालयबाट संगीतको औपचारिक शिक्षा लिइन् र पण्डित अमरनाथबाट शास्त्रीय संगीत सिकिन्। संगीत प्रतिको उनको लगाव र साधनाले नै उनलाई आज यो स्थानमा पुर्याएको छ। रेखा भारद्वाजको सांगीतिक यात्राको सुरुवात केही ढिलो भए पनि उनले निकै प्रतिभाशाली ढंगले पाइला चालिन्। उनले प्रसिद्ध संगीत निर्देशक विशाल भारद्वाज

सँग विवाह गरिन्। उनी पहिलो पटक 1984 मा नयाँ दिल्लीमा हिन्दू कलेजको वार्षिक समारोहको तयारी गर्दा उनलाई भेटेकी थिइन्, जसले उनको प्रतिभालाई निखार्न थप मदत गरेको थियो। उनका केही स्मरणीय गीतहरू यस प्रकार छन्: नमक इश्कका चलचित्र ओमकारबाट, ससुराल गेंदा फूल चलचित्र दिल्ली छबाट, डार्लिंग चलचित्र सात खुन माफबाट, कविरा चलचित्र ये जवानी है दीवारीबाट, यस्तो धेरै गीतहरू गाएर तिनले सफलता हासिल गरिसकेकी छिन्। उनको अद्वितीय गायनका लागि उनले धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेकी छिन्। उनले चलचित्र स्किआको बढी धीरे जली गीतका लागि सर्वोत्कृष्ट महिला पार्श्व गायिकाको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेकी थिइन्।

यसका साथै उनले धेरै फिल्मफेयर अवार्ड र अन्य धेरै सम्मानहरू पनि जितिसकेकी छिन्। रेखा भारद्वाज केवल एक गायिका मात्र नभएर सङ्गीतकी एक साधक पनि हुन्। उनको आवाजमा एउटा यस्तो जादु छ जसले सुन्नेलाई मन्त्र मुग्ध पार्छ। आधुनिक पप र भड्किलो सङ्गीतको भिडमा पनि उनले आफ्नो मौलिक र सुफी शैलीलाई जीवित राखेकी छिन्। उनी वर्तमान समाजका युवा गायक गायिकाहरूका लागि एक प्रेरणाको स्रोत पनि हुन्। सङ्गीत प्रतिको उनको लगाव सानो उमेरदेखि नै थियो, जसलाई उनले पछि व्यावसायिक रूप पनि दिइन्। रेखाको गायन शैली अन्य गायक गायिकाहरूको तुलनामा निकै भिन्न छ। उनी धेरै जसो गहिरो भाव र आध्यात्मिक स्पर्श भएका गीतहरू गाउन रुचाउँछिन्। उनको स्वरमा एउटा छुट्टै किसिमको खस्रो तर मोहिनी लगाउने शक्ति छ, जसले सुन्ने मानिसको मनमा गहिरो प्रभाव पार्छ।

भारतीय गायन क्षेत्र की एक अत्यंत सुमधुर र प्रभावशाली गायिका रेखा भारद्वाज को बारे में केही जानकारीहरु साथै उनका केही गीतहरु पनि सुन्नुभयो। हवस् श्रोता, आगामी दिन में अन्य यस्तै विषयहरु लिएर हजुरहरु समक्ष उपस्थित हुने बाचाको साथमा अहिलेलाई भने घरिको काटले हजुरहरुबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरुबाट बिदा चाहन्छु। नमस्कार।

नमस्कार आदरणीय श्रोता हजुरहरुको समक्ष उपस्थित भएकी छु म सुप्रिना कार्यक्रम विविध वार्ता लिएर र आजको विविध वार्ताको कार्यक्रमलाई सुरु गर्न अघि सुनौ यो आधुनिक गीत।

गीत सुनेर हजुरहरूले अवश्य मनोरञ्जन त गर्नुभयो नै होला। अब लागौ आजको विषयतर्फ। त आज हजुरहरूलाई म सुनाउने छु, गर्मी मौसममा शरीरलाई स्वस्थ र फुर्तिलो राख्न पानीको भूमिका निकै महत्वपूर्ण छ र गर्मीमा पानीको महत्व हाम्रो शरीरलाई कतिको छ त आउनु श्रोता आजको विविध वार्ताको कार्यक्रममा यो जानौ। गर्मीयाममा सूर्यको तापक्रम बढ्नाले वायुमण्डल तातो हुन्छ जसको प्रत्यक्ष असर मानव शरीरमा पर्दछ। हाम्रो शरीरको करिब 60-70% भाग पानीले बनेको हुन्छ। गर्मीको समयमा पसिना धेरै आउने हुनाले शरीरबाट पानी र लवणहरू बाहिर निस्कन्छन् जसलाई सन्तुलनमा राख्न पर्याप्त पानी पिउन अनिवार्य छ। गर्मीयाममा पानी पिउनाले हाम्रो शरीरलाई के फाइदा हुन्छ आउनुहोस् जनाऊ। पहिलो त तापक्रम सन्तुलनमा राख्छ। पानीले शरीरको आन्तरिक तापक्रमलाई नियन्त्रणमा राख्न र शीतलता प्रदान गर्दछ। डिहाइड्रेसनबाट बचाउँछ। शरीरमा पानीको कमी हुन दिँदैन जसले गर्दा रिङ्गटा लाग्ने, टाउको दुख्ने र कमजोरी हुने जस्ता समस्याबाट कम हुन्छन्। अर्को छ पाचन प्रक्रियामा सुधार। गर्मीमा खानपानको गडबडीले हुने कब्जियत र अपच जस्ता समस्यालाई पानीले कम गर्दछ। अर्को छ छालाको चमक। प्रशस्त पानी पिउनाले छाला सुक्खा हुन पाउँदैन र अनुहारमा चमक कायम रहन्छ। शरीरमा पानीको कमी हुनका विभिन्न कारणहरू हुन सक्छ। पर्याप्त पानी नपिउनु, व्यस्तता र लापरवाहीका कारण शरीरलाई चाहिने मात्रामा पानी नपिउनु मुख्य कारण हो। अत्याधिक पिसाब आउनु, गर्मी मौसममा वा कडा शारीरिक परिश्रम गर्दा पसिनाको माध्यमबाट शरीरको पानी बगिरहन्छ। शरीरमा पानीको कमीले के बिमारी हुँदा रहेछ त? झाडा, पखाला, बान्ता हुनु वा उच्च ज्वरो आउँदा शरीरबाट तरल पदार्थ तीव्र रूपमा नष्ट हुनु जस्ता बिमारीहरू पनि हुने गर्छ।

शरीरमा पानीको कमीले हुने समस्याहरू बारे पनि केही जानौ श्रोता। यदि हामीले गर्मीमा कम पानी पियौं भने शरीरमा विभिन्न समस्याहरू देखा पर्छन्। जस्तै कि मृगौलामा पत्थरी हुने जोखिम बढ्छ, कार्य क्षमतामा हार्स आउँछ र चाँडै थकान महसुस हुन्छ, लू लाग्ने सम्भावना बढी हुन्छ, पिसाबको रङ पहेँलो हुनु र पिसाब पोल्नु जस्ता समस्याहरू हुन्छ। अब गर्मी याममा पानी कसरी पिउने त? गर्मीमा तिर्खा लाग्नु भन्दा अगाडि नै थोरै थोरै गरेर पानी पिउने बानी बसाल्नुपर्छ। सादा पानीमा साथै नरिवलको पानी, कागती पानी, मही र रसिला फलफुलहरू जस्तै खरबुजा, काँक्रा सेवन गर्न लाभदायक हुन्छ। धेरै चिसो वा बर्फालेको पानी भन्दा सन्तुलित तापक्रमको पानी स्वास्थ्यका लागि राम्रो मानिन्छ। हाम्रो शरीरको पूर्जाहरू चलाउन पानीले इन्धनको काम गर्छ। गर्मीमा हुने विभिन्न रोग र स्वास्थ्य समस्याबाट बाँच्न का लागि दिनमा कम्तीमा पनि 3-4 लिटर पानी पिउनु पर्दछ। स्वस्थ रहन र जागरिलो बन्न गर्मीमा पानी प्रशस्त पिउनु पर्छ भन्ने कुरालाई हामी सबैले जान्नु एकदमै आवश्यक छ। श्रोता, हामीले यति याद राख्नुपर्छ कि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो र यसको रक्षाका लागि पर्याप्त पानी पिउनु नै सबैभन्दा सजिलो र उत्तम तरिका हो। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो, गर्मी मौसममा शरीरलाई स्वस्थ र फुर्तिलो राख्न पानीको भूमिका कतिको महत्वपूर्ण छ त हाम्रो शरीरलाई, त्यसबारे केही जानकारीहरू लियौं। हौस् श्रोता, आगामी अङ्कमा यस्तै अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। तर अहिलेलाई भने घरिको काटाले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा हजुरहरूबाट फेरि भेट्ने बाचाको साथमा म सुप्रिना पनि बिदा चाहन्छु। नमस्कार।

0: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ग्यालेक्सी आइक मिसन दृष्टिलाई भारतको अन्तरिक्ष यात्रामा एक प्रमुख उपलब्धि रहेको बताउनुभएको छ। पश्चिम बङ्गाल, असम, केरलम, तमिलनाडु अनि पुडुचेरीमा विधानसभा चुनावको मतगणना भोलि हुनेछ। इरानले सङ्घर्ष विरामको लागि अमेरिकालाई 14 सूत्रीय प्रस्ताव सुम्पिएको छ। मौसम विभागले तटीय आन्ध्र प्रदेशका केही स्थानहरूमा लो चल्ने अनुमान व्यक्त गरेको छ। र आइपिएल क्रिकेटमा आजको पहिलो म्याचमा सनराइजर्स हैदराबाद अनि कोलकाता नाइट राइडर्स बीच म्याच चलिरहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ग्यालेक्सी आई मिसन दृष्टिलाई भारतको अन्तरिक्ष यात्रामा एक प्रमुख उपलब्धि रहेको बताउनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले विश्वको पहिलो अप्टो एसएआर उपग्रह र भारतमा निजी रूपमा निर्मित सबैभन्दा ठूलो उपग्रहको सफल प्रक्षेपण नवप्रवर्तन र राष्ट्र निर्माणप्रति युवाहरूको जोसको प्रमाण रहेको बताउनुभयो। प्रधानमन्त्रीले ग्यालेक्सी आईका संस्थापकहरू र सम्पूर्ण टोलीलाई बधाई दिनुभएको छ। पश्चिम बङ्गाल विधानसभा चुनावका मतहरूको गणना भोलि कडा सुरक्षाबीच 77 मतगणना केन्द्रहरूमा गरिनेछ। राज्यमा विधानसभाका 294 सिट छन् अनि यसमा 293 सिटको मतगणना हुनेछ। रहल एक सिट अर्थात् फल्तामा 21 मईको दिन पुनर्मतदान हुनेछ। चुनाव अधिकारीहरूले बताएअनुसार मतगणना केन्द्रहरूमा सबै तयारी पुरा भइसकेका छन् अनि पारदर्शिता सुनिश्चित गर्न बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। पहिले डाकद्वारा प्राप्त मतपत्रहरूको गणना गरिनेछ। यसपछि इलेक्ट्रोनिक्स भोटिङ मसिनहरूका मतहरूको गणना हुनेछ। उम्मेद्वार, एजेन्ट अनि पर्यवेक्षक पूरा मतगणनाको अवधि उपस्थित रहनेछन्।
1: 294 सीटों में से पश्चिम बंगाल की 293 विधानसभा सीटों के लिए वोटों की गिनती कल होगी। मतगणना केंद्र पर सुरक्षा के 3 स्तरीय इंतजाम किए गए हैं, जिसमें जिला पुलिस, राज्य पुलिस और केंद्रीय बलों को तैनात किया गया है। मतगणना स्थलों पर केंद्रीय बलों की कुल 200 कंपनियां तैनात की गई हैं। ये पूरी प्रक्रिया रिटर्निंग अधिकारियों और सहायक रिटर्निंग अधिकारियों के नियंत्रण में होगी। ये पहली बार है जब मतगणना प्रक्रिया के लिए वरिष्ठ आईपीएस अधिकारियों को पुलिस पर्यवेक्षक नियुक्त किया गया है। मतगणना प्रक्रिया का प्रबंधन एक टीम करेगी। इसमें सुपरवाइजर, मतगणना सहायक और माइक्रो पर्यवेक्षक शामिल होंगे। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ।
0: असममा विधानसभा चुनावको मतगणनाको लागि सबै प्रबन्ध गरिएको छ। राज्यका सबै 126 सिटका लागि 35 जिल्लाका 40 केन्द्रहरूमा कडा सुरक्षाबीच मतगणना हुनेछ। मतगणनामा 722 उम्मेद्वारहरूको राजनीतिक भाग्यको निर्णय हुनेछ। यसमा 59 महिला उम्मेद्वार सामेल छन्। राज्यमा गत 9 अप्रेलमा भएको चुनावमा लगभग 86% मतदान भएको थियो। तमिलनाडु विधानसभा चुनावको मतगणनाको लागि सबै आवश्यक प्रबन्धन गरिएको छ। सतर्कता उपायहरूको रूपमा स्ट्रङ रूम मतगणना केन्द्रहरू अनि सार्वजनिक स्थानहरू वरिपरि सुरक्षा बढाइएको छ। सबै पार्टीहरूले मतगणना प्रक्रियाको तयारीका लागि आआफ्नो मतदान प्रतिनिधिहरूसित बैठक बोलाएको पनि बताइएको छ। केरलम विधानसभा चुनावको लागि पनि मतगणनाको सबै तयारीहरू पुरा गरिएको छ। पुडुचेरी विधानसभा चुनावको मतगणनाको लागि व्यापक सुरक्षा र निगरानी व्यवस्था गरिएको छ। पुडुचेरीको मुख्य चुनाव अधिकारी पी जवाहरले आकाशवाणीलाई बताउनु भएअनुसार पुडुचेरीको सबै 30 विधानसभा सिटहरूमा मतगणना भोलि पुडुचेरी क्षेत्रका 3 केन्द्रहरू कराइकल, यानम अनि माहेका 1-1 केन्द्रमा हुनेछ। मतगणना केन्द्रहरूको 100 मिटरको दायरामा केवल पैदल यात्री मात्र आवत जावत गर्न सक्नेछन्। वाहनहरूको आवत जावतमा प्रतिबन्ध रहनेछ। पूरा प्रक्रिया पर्यवेक्षकहरूको देखरेखमा हुनेछ। भारत अनि कम्बोडिया बीच दोस्रो सैन्य अभ्यास सिन्भेक्सको लागि भारतीय सेनाको एक टुक्डी कम्बोडिया प्रस्थान गरेको छ। सेनाको अपर लोक सूचना महानिदेशकले सोसियल मिडिया पोस्टमा यो अभ्यास 4-17 मईसम्म चल्ने बताउनु भएको छ, जसको उद्देश्य दुई देशको सेनाबीच अर्धसहरी परिवेशमा कुनै पनि अभियानको लागि तालमेललाई सुदृढ पार्नु हो। यो अभ्यास संयुक्त राष्ट्र शान्ति स्थापना अभियान अवधि शान्ति रक्षक बलहरूको अन्तरोधी अभियान अन्तर्गत हुनेछ। स्नातक चिकित्सा शिक्षा वा प्रवेशका लागि राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा निट युजी आज आयोजित गरिएको छ। परीक्षा प्रहण 2 बजेदेखि सुरु भयो भने बेलुकी 5 बजेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा एजेन्सीले वर्ष 2019 नेट युजी परीक्षाको आयोजना गरिरहेको छ। एजेन्सीले उम्मेद्वारहरूका लागि विशिष्ट दिशानिर्देश जारी गरेको छ। उम्मेद्वारहरूको आफ्नो प्रवेश पत्र साथै मतदाता पहिचान पत्र, आधार कार्ड तथा रासन कार्ड जस्ता एक मूल फोटो पहिचान पत्र साथमा ल्याउन अनिवार्य रहेको थियो। यसैबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नेट परीक्षामा सामेल विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उहाँले चिकित्साको क्षेत्र कोरोना सेवा अनि जीवनभरि सिक्ने प्रतिबद्धताको क्षेत्र रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब सुन्नुहोस् रहल समाचार। आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। यस दिनलाई प्रेसको स्वतन्त्रताको पहलहरूलाई प्रोत्साहित अनि विकसित गर्न तथा विश्व स्तरमा प्रेसको स्वतन्त्रताको स्थितिको आकलन गर्ने अवसर हो। यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसले अभिव्यक्तिको स्वतन्त्रता पुष्टि गर्ने अनि पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स अनि प्रौद्योगिकी तथा मानवाधिकार कार्यकर्ताहरूको भविष्यको लागि सूचना व्यवस्थालाई बलियो बनाउने व्यावहारिक उपायहरूमाथि एकजुट गर्न एक महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले सन् 1993 युनेस्को 1991 26 महासभा सम्मेलनमा अप्नाएको एक सिफारिसपछि गरिएको हो। दिल्लीको विवेक विहार क्षेत्रमा आज भीषण आगो लाग्दा 9 मृत्यु भएको छ। दमकल विभाग अनुसार आगो चातल्ले भवनमा लागेको थियो। बिहान लगभग 6:30 आगोलाई नियन्त्रणमा लिएको थियो। भवनबाट 15 सुरक्षित निकालिएको छ।
2: इमिडिएटली हमारी गाड़ियां यहां पे पहुंची और सर्च एंड रेस्क्यू ऑपरेशन और फायर फाइटिंग ऑपरेशन साइमल्टेनियसली हमने स्टार्ट करा। फ्रंट साइड से हमने अपने स्पेशलाइज्ड व्हीकल, लैडर्स, फायर इक्विपमेंट्स, कटर्स वगैरह डिप्लॉय करके आगे से टोटल जो है 15 व्यक्तियों को यहां से रेस्क्यू करा। टोटल 9 इसमें चार्ड बॉडीज रिकवर करी जो कि दिल्ली पुलिस को हैंड ओवर कर दी गई है।
0: दिल्लीका उपराज्यपाल तरणजीत सिंह सिद्धु अनि मुख्यमन्त्री रेखा गुप्तले अग्निकाण्डमा मृत्यु भएकाहरूप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री सन्धुले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। घाइतेहरूलाई सबै आवश्यक चिकित्सा सहायता दिने पनि, पीडितहरूलाई तत्काल राहत पुर्याउने पनि निर्देश दिएको छ। मुख्यमन्त्री रेखा गुप्तले भन्नुभयो, दिल्ली सरकार अग्नि पीडित परिवारहरूको साथमा उभिएको छ। उहाँले स्थितिमाथि लगातार नजर राखिएको पनि, प्रभावित मानिसहरूको लागि हर सम्भव सहायता सुरक्षित गरिएको बताउनुभयो। इरानले सङ्घर्ष विरामको लागि अमेरिकालाई 14 प्रस्ताव सुम्पिएको छ। यसमा लेबनान सहित सबै मोर्चाहरूमा युद्ध समाप्त गर्ने रूपरेखा पेश गरिएको छ। प्रस्तावमा कूटनैतिक प्रयासहरूमा युद्ध विरामलाई केवल बढाउनेको साटो युद्धको समाप्तिलाई प्राथमिकता दिनेमाथि जोड दिएको छ। यसअघि अमेरिकाले 9 प्रस्ताव दिएको थियो जसमा सैन्य कमकता नहुने ग्यारेन्टी अनि इरानको वरिपरिका क्षेत्रमा अमेरिका सैन्य बललाई फिर्ता लिने वाचा गरिएको थियो। प्रस्तावमा फ्रिज गरिएको इरानी परिसम्पत्तिहरूलाई बहाल गर्न, प्रतिबन्धहरूलाई हटाउन अनि होर्मुज जलडमहरू मध्यका लागि एक नयाँ व्यवस्थाको सुरुवातको कुरो पनि गरिएको छ। सुडानको राजधानी खार्तुमका बाहिरी क्षेत्रमा एउटा वाहनमाथि ड्रोन हमलामा 5 मानिसको मृत्यु भएको छ। यो हमला अर्धसैनिक समूह ऱ्यापिड सपोर्ट फोर्सेस RSFद्वारा गरिएको बताइएको छ। आज पूर्वोत्तर भारत, केरलम, माहे, पश्चिम बङ्गालका उपहिमालय तथा तराई क्षेत्रहरू, सिक्किम, तमिलनाडू अनि पुदुचेरीका केही स्थानहरूमा मुसलधार वर्षा हुने अनुमान गरिएको छ। जम्मू कश्मीर, लद्दाख, छत्तिसगढ अनि तटीय आन्ध्र प्रदेशमा गर्जनसाथ वर्षा अनि बिजुली चम्किने आशंका रहेको छ। हरियाणा, चण्डीगढ, दिल्ली, बिहार, ओडिसा, केरलम, पन्जाब अनि मध्यप्रदेशका केही भागहरूमा पनि आज यस्तै मौसम रहनेछ। मौसम विभागले तटीय आन्ध्र प्रदेशका केही स्थानहरूमा लो चल्ने अनुमान पनि व्यक्त गरेको छ। र आइपिएल क्रिकेटमा हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदराबाद अनि कोलकाता नाइट राइडर्स बीच आजको पहिलो म्याच चलिरहेको छ। सनराइजर्स हैदराबादले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै ताजा समाचार लेखुन्जेलसम्म 2 कुनै विकेट नगुमाई 26 बनाएर खेलिरहेको छ। आज हुने दोस्रो म्याच अहमदाबादमा गुजरात टाइटन्स अनि पन्जाब किङ्स बीच खेलिनेछ। यो म्याच साँझ 7:30 हुनेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ग्यालेक्स आईको मिसन दृष्टिलाई भारतको अन्तरिक्ष यात्रामा एक महत्त्वपूर्ण उपलब्धि रहेको बताउनु भएको छ। पश्चिम बङ्गाल, असम, केरलम, तमिलनाडु अनि पुदुचेरीका विधानसभा चुनावको मतगणना भोलि हुनेछ। इरानले सङ्घर्ष विरामको लागि अमेरिकालाई 14 सूत्रीय प्रस्ताव सुम्पिएको छ। मौसम विभागले तटीय आन्ध्र प्रदेशका केही स्थानहरूमा लो चल्ने अनुमान व्यक्त गरेको छ। र आइपिएल क्रिकेटमा आजको पहिलो म्याचमा सनराइजर्स हैदराबाद अनि कोलकाता राइडर्स बीच म्याच चलिरहेको छ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर साँझ 5:05 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।